0: Curry Masters Complete Curry Mix available at all leading spice shops.
1: श्रोताओं ये था हमारे स्पॉन्सर करी मास्टर का संदेश
2: तो गाना भी इंतजार वाला था और हमारे श्रोता भी इंतजार कर रहे होंगे कि हमारे दूसरे मेहमान कौन है अलीगढ़ विश्वविद्यालय से है वो भी तो नाम डॉक्टर शंभुनाथ तिवारी थोड़ी शिक्षा के बारे में बताऊं बीए आपने किया इलाहाबाद से तो संजीव जी इलाहाबाद का भी कनेक्शन है यहाँ पर उसके बाद एमए हिंदी में जामिया मिलिया यूनिवर्सिटी से गोल्ड मेडल लिया साहब ने और उसके बाद एमफिल और पीएचडी जवाहरलाल नेहरू यूनिवर्सिटी से तो अगर विश्वविद्यालयों का संगम देखा जाए तो इलाहाबाद से बात चल के फिर जामिया मिलिया और घूम कर फिर अलीगढ़ में आई तो मध्य प्रदेश और राजस्थान में विभिन्न संस्थानों में शिक्षक के रूप में सेवा देने के पश्चात अलीगढ़ मुस्लिम विश्वविद्यालय में हिंदी विभाग में प्रोफेसर हैं अलीगढ़ से हैं तो जाहिर है शेरो शायरी का शौक़ तो होना ही है आपके द्वारा प्रकाशित समीक्षात्मक लेख व्यंग कविताएं, गीत गज़ल व पुस्तकों की लिस्ट काफ़ी लंबी है उस पर हम लोग कार्यक्रम के दौरान चर्चा करेंगे तिवारी जी का परिवार सिडनी में रहता है अतः हम लोगों का सौभाग्य है कि आपसे मिलना होता रहता है पिछले प्रवास में मैंने आपको काव्य गोष्ठियों में सुना था आज तिवारी जी दर्पण हिंदी रेडियो के श्रोताओं के भाषा मनोरंजन व ज्ञानवर्धन के लिए हमारे स्टूडियो में उपस्थित हैं तो तिवारी जी सिडनी के लोकप्रिय हिंदी रेडियो कार्यक्रम में आपका स्वागत है
3: बहुत बहुत धन्यवाद आप दोनों का दोनों उद्घोषक संजीव जी और प्रदीप जी आपने मुझे आमंत्रित किया दर्पण स्टूडियो में जो बहुत ही लोकप्रिय कार्यक्रम है और बहुत खुशी की बात है कि जो पिछली बार आपने बुलाया था तो उस कार्यक्रम को जो भारत में डिप्टी हाई कमिश्नर हैं उन्होंने अपने ट्विटर पर उसको रिकॉग्नाइज़ किया और उसको उस पर लिखा उन्होंने और फ्रॉम अलीगढ़ टू ऑस्ट्रेलिया और एक लैंग्वेज को एक ब्रिज के रूप में उन्होंने किया और हमारे देश के प्रधानमंत्री और शिक्षा मंत्री सबको उन्होंने टैग किया ये बड़ी उपलब्धि है और दर्पण स्टूडियो का नाम लिखकर उन्होंने ये किया बात चल रही थी माधुर साहब हमारे बहुत ही वरिष्ठ हैं और संयोग ये देखिए कि हम चारों कहीं ना कहीं अलीगढ़ से मिलते हैं जी। लेकिन उससे भी बड़ी बात मैं ये कहता हूँ कि हम अलीगढ़ को ही नहीं हम अलीगढ़ के बहाने पूरे भारत को यहाँ पर रिप्रेजेंट कर रहे हैं प्रस्तुत कर रहे हैं संजीव जी का संबंध मथुरा से है
1: जी
3: वे यमुना की सुगंध को लेकर इलाहाबाद गंगा के पास गए यमुना और गंगा जब दोनों मिलते हैं तो उस गंगा यमुनी तहजीब का नाम होता है अलीगढ़
1: जी
3: उन दोनों तहजीब को जीते हैं वो लोग और वहाँ से वो सुगंधी जब पूरे देश में फैलती है उसके बाद पूरी दुनिया में फैलती है तो हम ये कहते हैं कि एक ही विश्वविद्यालय है पूरे भारत में बाकी तो शिक्षा देते हैं लेकिन अलीगढ़ मुस्लिम विश्वविद्यालय शिक्षा के साथ साथ संस्कृति की भी शिक्षा देता है तहजीब की भी शिक्षा देता है और यही कारण है यही वजह है कि आज हम लोग माधुर साहब हमारे बहुत ही अग्रिम पीढ़ी के पहले के बहुत ही सीनियर प्रोफेसर हैं भौतिक शास्त्र के होते हुए साहित्य में इतनी अच्छी रुचि है प्रदीप जी इंजीनियरिंग के वहाँ से छात्र रहे हैं संजीव जी का भी संबंध है और कह रहे थे छः महीने बहुत होते हैं
1: सही है
3: जब जिंदगी ही चार दिन की मानी जाती है
1: जी
3: तो ऐसे में जो है मेरा ख्याल है छः महीने का समय बहुत होता है कहीं किसी को समझने और जानने के लिए तो कुल मिलाकर एक बहुत अच्छा एक परिवेश साहित्यिक और सांस्कृतिक परिवेश और अलीगढ़ के बहाने हम लोग भारत को यहाँ प्रस्तुत कर रहे हैं भाषा साहित्य और इसी तरह से दिलों को जोड़ने के लिए
1: nice.
3: तो मुझे बहुत अच्छा लग रहा है आपने हमें आमंत्रित किया है आपका बहुत बहुत आभार है धन्यवाद है आप दोनों का
2: चलिए तिवारी जी आपने बहुत सुंदर एक सेतु जो है बनाने का भाषा का और विश्वविद्यालय के अंदर लेकिन एक जो जैसे आप हिंदी भाषा से संबंधित रहे हैं और अलीगढ़ जो है वो उर्दू और मतलब मुस्लिम विश्वविद्यालय है उर्दू के लिए जाना जाता है वहाँ से जितने भी लोग शेर व शायरी का है वो उर्दू वाले अधिक होते हैं तो वहाँ पे आप हिंदी विभाग और इतने लंबे समय तक आपने वहाँ किया है तो एक सामान्य जिज्ञासा जो है वो किसी भी श्रोता के मन में उठ सकती है कि वहाँ पे हिंदी को क्या द्वयम दर्जे की भाषा तो नहीं माना जाता है कि भाई मुख्यतः तो यहाँ पर उर्दू है और हिंदी को शायद उतना सम्मान ना मिलता हो तो इस विषय में आपका क्या व्यक्तिगत अनुभव रहा है
3: हिंदी को द्वयम दर्जे का मानना जहाँ तक आपने कहा ऐसा मेरा कोई अनुभव नहीं है اور سب سے بڑی بات ہے کہ وہاں ہندی اور اردو دونوں ایک ساتھ مل کر چلتے ہیں
1: جی
3: آپ لوگ تو آسٹریلیا میں رہ رہے ہیں مادھر صاحب کا امریکہ سے سمبندھ ہے ان جو بڑے دیس ہیں وکست دیس ہیں وہاں ہندی اردو جیسا کوئی بٹوارا نہیں ہے ساؤتھ ایسٹ ایشین لینگویج کے روپ میں ہندی ڈیس اردو دونوں ایک ساتھ پڑھائے جاتے ہیں جو ہندی پڑھاتا ہے وہی اردو پڑھاتا ہے جو اردو پڑھاتا ہے وہی ہندی پڑھاتا ہے اور میں علی گڑھ میں پڑھا رہا ہوں تو ہندی اور اردو دونوں کا بڑا چولی دامن کا ساتھ ہے آپ کو ایک ادھارن بتاؤں راہی معصوم رضا نے لکھا رامائن اور مہابھارت اور مہابھارت لکھا اور انہوں نے جس کے ساتھ بیٹھ کر یہ سب ڈسکس کیا وہ ہندی وبھاگ کے ہی تھے کنور پال سنگھ اور کنور پال سنگھ انہوں نے جو پہلا اپنا اپنیاس لکھا تھا گاؤں اس میں بھی انہوں نے لکھا کہ میرے پورے دوست کنور پال کے لیے تو آدھا گاؤں کا سمرپن بھی اس کو انہوں نے کیا تو میرا اپنا ماننا ہے جو لوگ بھی پڑھے لکھے ہیں اور دل سے نہیں دماغ سے سوچتے ہیں اور دل سے ملا کر دیکھتے ہیں تو ہندی اردو میں کوئی بھید نہیں پاتے ہیں کیونکہ ایک بہت اچھی بات ہے ایک شعر مجھے یاد آ رہا ہے مادھر صاحب کہ کاندھے کو خمدار گیسو سے مطلب مسلمہ سے مطلب نہ ہندو سے مطلب خیالات اچھے تو بولی بھی اچھی نہ ہندی سے مطلب نہ اردو سے مطلب
4: کیا بات
3: تو بات اگر سمجھ میں آتی ہے تو ہندی اردو میں کوئی مسئلہ نہیں ہے اور اپادھیا جی جیسا کہ آپ کہہ رہے ہیں ہندی اردو اردو جسے ہم آج کہتے ہیں اس کا سب سے پرانا نام ہندی ہے خالق باری میں 55 بار ہندوی شبد کا استعمال ہوا ہے اور 13 بار ہندی شبد کا استعمال ہوا ہے تو جو سب سے اردو جس کا سب سے پرانا نام ہندی ہے اور جسے ہم ہندی کہتے ہیں اس کا نام بھاشا ہے بھاشا بول نہ جانی جن کے کل کے داس بھاشا کہتے ہیں تلسی داس نے بھی کہا بھاشا بڑت بھوری مت بھوری تو دونوں میں کوئی فرق نہیں ہے میر تک اپنے آپ کو ہندی کا شاعر کہتے ہیں کیا جانوں لوگ کہتے ہیں کس کو سرور قلب آیا نہیں ہے لفظ یہ ہندی زبان کے بیچ تو ہم اس پریویش میں رہتے ہیں جہاں ہندی اردو میں کوئی بھید نہیں ہے اور ہندی جہاں تک آپ کہہ رہے ہیں کہ میں ابھی دلی گیا تھا تو کسی نے پوچھا کہ وہاں ہندی پڑھائی جاتی ہے میں نے کہا ہندی میں 23 لوگ ہیں 16 پروفیسر ہیں اور یہ مزے کی بات ہے کہ بھارت کے جو چار بڑے وشودیالیہ ہیں ہندی وبھاگ ان میں ایک ہے علی گڑھ مسلم وشودیالیہ اور سب سے پرانا سنسکرت اور ہندی دونوں متھر صاحب تو گواہ ہیں اس بات کے کہ سب سے پرانا وبھاگ ہے سنسکرت اور ہندی دونوں ساتھ ساتھ رہے ہیں تو یہ استھتی ہے وہاں کی
2: مادھو صاحب آپ کچھ پرکاش ڈالنا چاہیں گے
4: میں تو صرف یہ پرکاش تو ٹارچ واچ نہیں لایا البتہ یہ ہے کہ میں اس روایت میں ایک اپنی غزل اگر آپ کہیں تو سنا دوں جس میں بھائی وہ میر اور اس اسٹینڈرڈ کی تو شاید نہیں ہوگی لیکن ایک میں نے لکھی تھی ہوا یہ کہ میں سڈنی میں جب آیا تو ایک دن کھڑکی سے دیکھ رہا تھا اور میری آنکھ جھپک گئی اور اس میں کچھ ہوا جو میں نے پھر الفاظ میں کہا تو وہ یہ ہوتا ہے کہ لو علی گڑھ کا اگر آپ درش دیکھیں تو اس طریقے سے ہوتا ہے کہ لو مسجد سے آزان اٹھی کچھ مندر کے گھنٹے بولے پھر سورج جھانکا پورب میں اور چڑیوں نے بھی پرتولے پھر صبح ہوئی جیون جاگا پھر پھول کھلے لہرائی ہوا گنگا جمنا کے سنگم سے بہکے آئی اس اور ہوا اس ہوا میں ہے آواز اس ہوا میں ہے آواز بسی غالب کے عمدہ شعروں کی گیتا قرآن گربانی کے نیرج کے سندر گیتوں کی اور جب نیرج جی کا ذکر آتا ہے تو میں میرے گرو رہے ہیں تو میں بھول نہیں پاتا ہوں اور ان کی وہ ربائی مجھے یاد آتی ہے کہ

0: نیند کی جائے گا ماٹی کے مول جگ لے
1: یا تو کسی سچویشن میں بے بس ہو سکتا ہے یا پھر وہ اس وقت اپنی زندگی کا مقصد ڈھونڈ سکتا ہے
2: तो श्रोताओं आशा करते हैं सायमा रहमान की यह प्रस्तुति आपको पसंद आई होगी। ये एक भारत में एफएम चैनल चलाती हैं और इनके सोशल मीडिया पर अक्सर इनके क्लिपिंग्स दिखते रहते हैं और एक अच्छी जानकारी थी मेरे लिए। तो इस गाने का अब सुनते हैं तो एक अलग ही संदर्भ नज़र आता है। तो ये थी मजरू सुल्तान सूरी साहब के जीवन से जुड़ा हुआ एक सुंदर संस्मरण। तो चलिए, हम लोगों ने शुरुआत कविताओं से, संगीत से की थी, फिर बीच में विज्ञान की चर्चा की, राजनीति की भी चर्चा की। और चूंकि आज इस स्टूडियो में माता सरस्वती की कृपा है, इतने विद्वान आए हुए हैं हमारे साथ, तो तिवारी जी से कुछ कविता या जो सुनते हैं ताकि हमारे श्रोताओं को कुछ नया उन्होंने लिखा हो या परिप्रेक्ष्य में बिल्कुल असामयिक कुछ भी सुनाइए हमारे श्रोताओं को।
3: बहुत बहुत शुक्रिया आपका संजीव जी। हमारा संकट ये है कि आपने हमें साइंस के बीच में बिठा दिया
4: इंजीनियर और साइंस बट सामने आपके ऐसा ही जीरो वाला ही बैठा हुआ
3: तो है। फिजिक्स वो भी उसमें भी न्यूक्लियर
4: आई नो
3: मैं वो टर्मिनोलॉजी सुन रहा था तो मेरे तो बिल्कुल और इस तरफ इंजीनियरिंग और सब मिला के यही अंतर है। विज्ञान विश्लेषण करता है, साहित्य संश्लेषण करता है। विज्ञान तोड़ तोड़ के देखता है, खंड खंड टुकड़े करता है और साहित्य उसे जोड़ जोड़ के मिलाता है। इस उदाहरण में दूं कि अगर एक फूल को लेकर हम केमिस्ट्री वाले साइंटिस्ट से पूछें कि भाई ज़रा बताइए इसके बारे में, तो वो तोड़ देगा, ये पत्ती है, ये फूल है, ये पुंकेसर है, ये डंठल है, ये पराग केसर है, फूल कहीं नहीं मिलेगा
4: जी।
3: लेकिन जब हम उसको आपस में जोड़ के देखते हैं तो उसमें फूल है और फूल हमें कितना प्रभावित करता है। जो लोग फूल के बारे में जानते हैं कितनी शायरी है। लेकिन अच्छी बात यह है कि हमारे फिजिक्स के जो सर हैं वो साहित्य से भी उतना ही अनुराग रखते हैं
4: जी।
3: तो जब इस तरह जब जोड़ जोड़ के हम देखते हैं उसको हम कहते हैं एस्थेटिक। और जब एस्थेटिक की बात आती है तो सौंदर्य की बात आती है। अभी बहुत अच्छा गाना आप सुनवा रहे थे, फिलॉसफी ऑफ लाइफ है पूरी तरह से, एक दिन बिक जाएगा माटी के मोल। तो ऐसे में अब जीवन को किस तरह से देखा जाए, तो मैं बड़ा सकारात्मक सोचता हूँ इस मामले में कि उड़ने की अगर चाह है तो आसमां कम है।
4: बहुत बढ़िया।
3: उड़ने की अगर चाह है तो आसमां कम है
4: जी।
3: माना कि आदमी के कोई पर नहीं होता, और सोने की तरह तप के निखरता है आदमी, पैदाइशी कोई भी सिकंदर नहीं होता।
5: बहुत बढ़िया, बहुत खूब।
3: तो इस हौसले में जब हम और आगे बढ़ते हैं तो ये होता है कि ठीक है, रोने धोने से कोई फ़ायदा नहीं है, आगे बढ़ना चाहिए समय को छोड़कर। रोने से उनके सामने क्या फ़ायदा जिनका, रोने से उनके सामने क्या फ़ायदा जिनका, दामन किसी के आंसुओं से तर नहीं होता, और डूबेगा वही जिसमें हुनर डूबने का है, किसने कहा आंखों में समंदर नहीं होता।
5: वाह, बहुत खूब, बहुत सुंदर, बहुत सुंदर।
3: तो इस तरह से विज्ञान फिजिक्स से आगे मेटाफिजिक्स और साहित्य जब मिलते हैं, उपाध्याय जी कह रहे थे कि हम गाना सुनवाते हैं मजरू साहब का जो लीक से हटकर है थोड़ा। और मुझे याद है मजरू साहब के साथ जो घटना हुई, अदब की दुनिया में दो बड़े नाम लिए जाते हैं जो अपनी कविताओं के लिए जेल गए। हिंदी में वो बड़ा नाम है नागार्जुन, जिनको जनकवि कहा जाता है, और उर्दू में जो बड़ा नाम है वो फैज़ अहमद फैज़। वैसे तो पाकिस्तान के तमाम सारे शायर हैं जो कि जेलों में गए, लेकिन ये घोषित रूप से दो बड़े नाम माने जाते हैं, और मजरू साहब का आपने जोड़ा तो एक तीसरा नाम भी हो गया। लेकिन जब जो लीक से हटकर बात करता है ना, वो दुनिया को कम पछता है।
4: सही है।
3: जैसे अगर कोई कहता है कि वो हमारा पैर खींच रहा है, इसका मतलब ये है कि आप आगे बढ़ रहे हैं, तो आगे बढ़ने वाले का पैर खींचा जाता है, और पैर खींचने का मतलब ही होता है कि आगे बढ़ना। तो जब इस तरह की स्थिति आती है तो कुछ लीक से हटकर बात होती है जो उपाध्याय जी कह रहे थे, तो उस लीक से हटकर पर एक मुझे याद आई, कुछ पंक्तियां सुना देता हूँ।
5: इरशाद फरमाया
3: कि लीक से हटकर अलग अंदाज की बातें करें।
5: बहुत खूब।
3: निराशा हो जाती है जीवन में, उसको लेके बैठना नहीं चाहिए, आगे बढ़ जाना चाहिए। कि लीक से हटकर अलग अंदाज की बातें करें, और भूल कर गुजरे जमाने आज की बातें करें।
5: खूब, बहुत खूब।
3: लीक से हटकर अलग अंदाज की बातें करें, भूल कर गुजरे जमाने आज की बातें करें, اور وقت بیتا لوٹ کر واپس کبھی آتا نہیں وقت بیتا لوٹ کر واپس کبھی آتا نہیں ہے یہی بہتر نئے انداز کی باتیں کریں
5: بہت خوب
3: ہے یہی بہتر نئے انداز کی باتیں کریں اور انسانی جذبہ بہت بڑا ہوتا ہے میں نے کہا نا کہ اگر وگیان سے پوچھیں دل ہوتا ہے تو کہے گا نہیں ہوتا ہے بہت شور سنتے تھے پہلو میں دل کا جو چیرا تو دو قطرہ خون نکلا لیکن ہم جانتے ہیں کہ دل ہوتا ہے اس لیے ہم کہتے ہیں کہ وگیان انجن بناتا ہے اور ساہتیہ اسے منسیہ بنا دیتا ہے
5: کیا بات
3: تو یہ سوچنے کا کہ دل ہوتا ہے وگیان کہتا ہے نہیں ہوتا ہے لیکن ماں کا دل ہم سب سمجھتے ہیں دل پہ اتنی شاعری لکھی گئی ہے تب یہ بات نکل کر آتی ہے کہ آدمیت سے بڑا جذبہ کوئی ہوتا نہیں
5: کیا بات
3: آدمیت سے بڑا چکبست کی ایک پنکتی ہے کہ درد دل پاسے وفا جذبہ ایمان ہونا یہی ہے انسانیت اور یہی ہے انسان ہونا تب یہ نکلتی ہے بات کہ آدمیت سے بڑا جذبہ کوئی ہوتا نہیں دل کو چھو جائے اسی آواز کی باتیں کریں
5: کیا بات
3: دل کو چھو جائے اسی آواز کی باتیں کریں اور سنجی جی دیکھیے گا ایک شعر کہ آسماں تک کا سفر مشکل ہے ناممکن نہیں
5: بہت خوب
3: جہاں آج بھارت پہنچا ہے آسمان چاند تک آسمان تک کا سفر مشکل ہے ناممکن نہیں حوصلے کے ساتھ گر پرواز کی باتیں کریں حوصلے کے ساتھ گر پرواز کی باتیں کریں اور جس محبت کی بات ماتھر صاحب کر رہے تھے اتنے خلوص سے تب میں کہتا ہوں کہ پیار کا پیغام دینا آدمی کا فرض ہے پیار کا پیغام دینا اپنا جن کا جو کام ہے وہ اہل سیاست جانے اپنا پیغام محبت ہے جہاں تک پہنچے کہ پیار کا پیغام دینا آدمی کا فرض ہے چھوڑیے ان کو جو نخر و ناز کی باتیں چھوڑیے ان کو جو نخر و ناز کی باتیں کریں پاؤں منزل کی طرف جب بڑھ چلے تو خوف کیا پاؤں منزل کی طرف جب بڑھ چلے تو خوف کیا بزدلوں کو چھوڑ کر جانباز کی باتیں
5: بہت بڑھیا
3: بزدلوں کو چھوڑ کر جانباز کی باتیں کریں اور اپادھیا جی ایک بڑی بہت ہی مطلب ایک دوستانہ اور برادرانہ مطلب صلاح ہے کہ ہر کسی سے غم خوشی بھی بانٹنا اچھا نہیں
5: بالکل ٹھیک بہت اچھے
3: ہر کسی سے غم خوشی بھی بانٹنا اچھا نہیں جو سمجھتا ہو اسی سے راز کی باتیں کریں جو سمجھتا ہو اسی سے راز کی باتیں کریں اور آج کے اس بدلتے ہوئے دور پر جب میں دیکھتا ہوں تب یہ بات نکلتی ہے کہ کھو چکا ہے آدمی جب آج کل شرم و حیا کھو چکا ہے آدمی جب آج کل شرم و حیا تب بدلتے دور میں کچھ لاج کی باتیں کریں تب بدلتے دور میں کچھ لاج کی باتیں کریں ہے یہی بہتر نئے انداز کی باتیں کریں اور حوصلے کے ساتھ گر پرواز کی باتیں کریں باتیں کریں تو میں سمجھتا ہوں اگر اس عقیدے کے ساتھ آگے بڑھا جائے تو سماج میں کچھ ایک بدلاؤ سوچا جا سکتا ہے دنیا ہے چلتی رہتی ہے اور انسانیت بھی اسی طرح سے چلتی رہتی ہے
5: بھائی شمبھو ناتھ جی نے کیا عمدہ بات کہی اور شعروں میں کہی ہے مجھے ایک اپنی ربائی یاد آ گئی
4: جی
5: اور ایسا ہے کہ دو چیزوں کی کمی ہے ہمارے یہاں اگر آپ دیکھیں انسانیت اور محبت پیار تو ایک ربائی میں نے لکھی تھی کسی زمانے میں کہ جہاں انسانیت پن پہ وہ مندر ہے وہ مسجد ہے جہاں انسانیت پن پہ وہ مندر ہے وہ مسجد ہے بسا ہو پیار جس دل میں بسا ہو پیار جس دل میں وہی اللہ کا گھر ہے بسا ہو پیار جس دل میں وہی بھگوان کا گھر ہے کسی کی آرزو نماز پوجا کچھ نہیں